0: بسم اللہ الرحمن الرحیم ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ موسم جو ہے وہ ٹھنڈا ہوتا جا رہا ہے، پتے گر گئے ہیں اور بادل بھی آ گئے ہیں، تو اس وقت ہمارے ساتھ ہمارے تھنک ٹینک سید توقیر حسن بخاری شاہ صاحب ہمارے ساتھ موجود ہیں۔ شاہ صاحب، آج کیا لے کر آئے ہیں آپ؟
1: بسم اللہ الرحمن الرحیم، راجہ فور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسنر ناظرین کو، سب کو السلام علیکم۔ آپ کو پتا ہے کہ اس وقت ڈنمارک کا موسم تو بہت سرد ہو رہا ہے، بلکہ سردیوں کی طرف، سردیوں کی آمد کہہ سکتے ہیں آپ۔ ٹمپریچر جو ہے وہ 17-19 کے درمیان ہے، اور اگر تھوڑی سی دھوپ نکلا ہے تو اب 20 چلا جاتا ہے، لیکن پھر بھی موسم جو ہے یہ اب جیکٹس وغیرہ پہننے کا موسم آ گیا ہے، اور خصوصی طور پہ جو ہمارے تھوڑے سے عمر رسیدہ لوگ ہیں، میری عمر کے لوگ ہیں، ان کو بہت احتیاط کرنی چاہیے۔ اور پھر یہاں پہ کچھ عجب قسم کے وائرس بھی آ گئے ہیں جس سے لوگ بیمار بھی ہو رہے ہیں، اور پھر آپ کو پتا ہے کہ ڈنگی وائرس جو پاکستان میں عموماً سننے میں آتا ہے اور دیکھنے میں آتا ہے کہ بہت سارے لوگوں کو ڈینگی ہو گیا ہے، فرانس اور دوسرے علاقوں میں کافی ڈینگی کے جو ہے وہ واقعات ہوئے ہیں، جس سے یہ بھی پڑھنے میں آیا کہ کچھ لوگوں کی ڈیتھ بھی ہوئی ہے۔ یہ ڈینگی جو مچھر کے ذریعے پھیلتا ہے، اور یہ مچھر جو ہے وہ یورپ میں آ چکا ہے، ڈینگی مچھر جو ہوتا ہے، ڈینگی وائرس پھیلاتا ہے، تو اسی طریقے سے ہمیں احتیاط کرنا چاہیے۔ دوسرا یہ ہے کہ 1 اکتوبر سے ہر جو پینشنر ہے یا جو فوج پینشنر ہے یا وہ جو کوئی بڑی کریٹیکل قسم کی ڈیزیز کے اندر ہیں، جیسے کینسر ہے یا ہائی ڈائبٹیز، ان کو انہوں نے کہا کہ آپ اپنا ٹائم لے سکتے ہیں، شیئر کرا سکتے ہیں کہ آپ کسی بھی جگہ جا کے تو یہ جو انفلوئنزا کا انجیکشن ہوتا ہے، جس کو فلو ہم کہتے ہیں، وہ اور کرونا وائرس کا انجیکشن دونوں آپ لگوا سکتے ہیں، یا آپ دونوں میں سے ایک ڈیسائیڈ کر لیں کہ کون سا ہمیں لگانا چاہیے۔ دیکھیں، رومرز تو بہت زیادہ ہیں، بہت زیادہ باتیں ہوتی ہیں کہ جی وہ کرونا وائرس یہ کر دیتا ہے، کرونا وائرس کے ساتھ یہ بیماری آ جاتی ہے۔ میں خود اب 77 کی ایج میں جا رہا ہوں، پر جلد 77 پہنچوں گا، لیکن میں شروع سے ہی کرونا وائرس جو ہے اس کے انجیکشن لگا رہا ہوں۔ مجھ میں ابھی تک کوئی تبدیلی نہیں آئی، کوئی اس کے اثرات نہیں ہوئے، بلکہ مجھے، کیونکہ میں ٹیکسی چلاتا تھا تو مجھے بعض اوقات وائرس، یہ جو کرونا وائرس ہے، یہ لگ جاتا تھا، لیکن وہ زیادہ سے زیادہ ایک دن یا 24 آور سے زیادہ زیادہ آپ یہ کہہ سکتے ہیں کہ 2 دن تک مجھے تھوڑا سا محسوس ہوتا تھا، اس کے بعد مجھے اپنی امیونٹی کی طرف سے جو میرے اندر وہ طاقت ہوتی تھی، اس کی وجہ سے میں سروائیو کر جاتا تھا۔ میں کسی کو پریشرائز نہیں کر رہا کہ آپ ضرور لگوائیں، لیکن گورنمنٹ نے سب کو جو ہے وہ میل بھی بھیج دیا ہے، ای باکس میں بھی آ گیا ہے، آپ ضرور احتیاط کریں، اپنے ڈاکٹر سے پوچھیں۔ پھر جب آپ ٹریول کر رہے ہیں تو سب سے ضروری اس وقت یہ بات ہے کہ آفٹر آل کی جو یہ جو سردیوں کی چھٹیاں ہیں، جو جس کو ہم کہتے ہیں پت جڑ کا زمانہ، موسم خزاں جس کو اردو میں کہا جاتا ہے، وہ اب اکتوبر میں اس کی چھٹیاں ہونے والی ہیں، تو بہت سارے لوگ جو ہیں وہ ٹریول کریں گے، سفر کریں گے۔ تو میں آپ کو اپنی طرف سے نہیں کہہ رہا، بلکہ میں گورنمنٹ کے جو اصول ہیں اس کی طرف سے آپ کو بتا رہا ہوں، جو قوانین ہیں۔ ایک، اگر آپ پینشنر ہیں، فورٹیز پینشنر ہیں، بیفور ٹائم پینشن آپ نے لی ہوئی ہے، تو آپ اپنے اڈ پٹیلنگ ڈینمارک کو جو ہے، جو آپ کا پینشن کا ادارہ ہے وہ سب کا ہے، اس کو کہتے ہیں اڈ پٹیلنگ ڈینمارک، آپ ان کو ضرور انفارم کریں۔ وہ آپ کو ایک، جب آپ ان کو ڈیٹ لکھائیں گے کہ ہم اس ڈیٹ سے اس ڈیٹ کے لیے ہم فلانی جگہ سفر کر کے جا رہے ہیں، تو وہ آپ کو ای باکس میں آپ کی چھٹیوں کا جو ہے آفیشیل وہ بھیج دیں گے کہ اس بندے، یہ بندہ جو ہے یہ آفیشیل چھٹیاں گزارنے کے لیے جا رہا ہے۔ اس کے اوپر ملک کا نام نہیں لکھا ہوگا، کچھ نہیں لکھا ہوگا، لیکن وہ آپ کو یہ بتائیں گے कि आपको कितना अर्सा तक बाहर रहने की, इस मुल्क से बाहर रहने की इजाजत है और किस तरीके से। एक पेंशनर जो है जब वो बता के जाता है, जैसे मैं फुल पेंशनर हूं, तो मैं मुझे उन्होंने लिख के भेजा था, मैंने उनको कहा था कि मैं एक माह के लिए जा रहा हूं, तो उन्होंने मुझे लिख के भेजा था कि तुम्हें 6 माह तक बाहर रहने की इजाजत है विद पेंशन, यहाँ की पेंशन, लेकिन उसके बाद अगर कोई ऐसा मसला हो जाता है तो वो उर्बे ट्रेनिंग डेनमार्क को फिर बताना पड़ेगा और उसका फैसला वो करेंगे। और ये छुट्टियां जो है ये आपके लिए लीगल है, आपके पास एक बवीस आ जाता है अगर आपको कम्यून पूछती है या कोई पूछता है। इसके अलावा आप जो है बाउ सर्विस, जो आपके लोकल बाउ सर्विस है, आप उसको मेल कर दे, टेलीफोन कर दे। आप ये ना कहेंगे कि मैंने फ्राइडे नाइट को सफर किया तो कम्यून बंद थी, या सैटरडे या संडे को किया तो कम्यून बंद थी, नहीं, आप उनको मेल कर सकते हैं, आप उनको टेलीफोन कर सकते हैं, अगर वो टेलीफोन टाइम है तो वो सुनेंगे, नहीं तो मेल पे आप उनको मैसेज कर दे। तो क्योंकि जिस अदारे से आप पैसे ले रहे हैं उनको तो उर्बे ट्रेनिंग डेनमार्क को तो पता है कि आप राइज कर रहे हैं, लेकिन बाउ सर्विस को भी आप बता के जाए। इसी तरीके से अगर आप काम कर रहे हैं, आप काम कर रहे हैं, आप काम से छुट्टियों पे जा रहे हैं, ये याद रखें कि छुट्टियां तो आपका लीगल हक है, लेकिन आपका ये लीगल हक है कि जब आप इस मुल्क के बॉर्डर को क्रॉस करते हैं तो वहां पे प्रोटेक्शन देनी, वहां पे कानूनी तौर पे आपकी मदद करना इस गवर्नमेंट का, इस मुल्क का फर्ज है। आपके पास येलो कार्ड हो, आपके पास परमानेंट अपॉर्चुनिटी लेटर हो, लेकिन आपके पास अगर खुदा ना हास्ता नेशनलिटी है, मेक नो डिफरेंस, आपने अपने जो आपकी बाउ सर्विस है उसको आपने इन्फॉर्म करना है कि हम छुट्टियों में कहीं जा रहे हैं, क्योंकि अगर खुदा ना हास्ता वहां पे जाकर आपसे कोई एक्सीडेंट या कोई ऐसी चीज हो जाती है, आप बीमार हो जाते हैं, तो वो आपकी पूरी एम्बेसीज वहां की और गवर्नमेंट ऑफ डेनमार्क जो है वो आपकी मदद करते हैं। ये लीगलाइज चीजें हैं और ये आपको करते हैं। अब पाकिस्तान जो है वहां पे राइजे फुसिकिंग जो है वो कवर नहीं करती, वो राइजे फुसिकिंग इसलिए कवर नहीं करती कि आपका पूरा पाकिस्तान जो है वो रेड जोन और ऑरेंज जोन के अंदर है, और ये इस वजह से है कि कैटेगरी 5 उस पर लागू होती है। हालांकि ग्रे जोन से पाकिस्तान निकल चुका है, और ग्रे जोन से निकलने के बाद ये हमारी एम्बेसीज और हमारे यहाँ के जो ऑर्गेनाइजेशन थी इनकी वजह से यहाँ पे ये केस पुट अप नहीं हुआ, और इंशाल्लाह ताला इस पर आवाज उठाई जा रही है, कम्युनिटी के चेयरमैन भी हमारे साथ हैं और इंशाल्लाह ताला हम इसके ऊपर ऑलरेडी वर्क कर रहे हैं और इंशाल्लाह ताला ये आगे लेके जाएंगे। लेकिन आप अपनी छुट्टियों पे अपनी इतला करके जाए ताकि आपको कोई ऐसी प्रॉब्लम किसी मुल्क में आ जाती है, एग्जाम्पल आप पाकिस्तान चले जाते हैं, आप बता कर नहीं जाते और वहां पे आपको फ्लाइट्स नहीं मिलती, मिडिल ईस्ट की वॉर की वजह से आपको फ्लाइट्स नहीं मिलती, आप काम पे नहीं आ सकते, आप फंस गए, तो यहाँ पे आपको प्रॉब्लम आ सकती है डेनमार्क के अंदर। लिहाजा जब आप बताकर जाएंगे तो डेनमार्क से वहां जाने पे ये गवर्नमेंट जो है एम्बेसी जो है वो आपकी फुली मदद करेगी, बजाय आप वहां जाके ऑल फॉर बके और ये कह दियो ओ जी स्कूल मुझे तो समझ नहीं आई, मैं कानून नहीं, हम आपको बता रहे हैं और इस प्रोग्राम में आपको बता रहे हैं कि यहाँ पे लीगल बताकर जाना आपका राइट्स है, आपको कोई स्टॉप नहीं कर सकता, और अगर आप कम्यून से सोशल ले रहे हैं या आप ऑफिस लूज है फिर भी आपका राइट है कि आप छुट्टियां ले सकते हैं, और आप उनको बताएं वो आपको छुट्टियां देंगे और उन छुट्टियों में आपको बकायदा पैसे मिलेंगे। जी राजा साहब।
0: शाह साहब आपने तो सारी मालूमात दे दी, तो शाह साहब ये जो हमारे सिटी काउंसिलर साहिबान होते हैं जिस जिस कम्यून में बैठे होते हैं, मैं कोपेनहेगन की बात करूंगा, फ्रेडस्पिया की बात करूंगा, तो ये लोग क्यों नहीं इन्फॉर्मेशन देते? जब ये इलेक्शन आते हैं तो ये माशाल्लाह सारे एक्टिव होते हैं, सब जो पाकिस्तानी नसाद जो डैनिश भी हैं और उनके पास परमानेंट अपलसा भी है, ये सारे लोग ग्रुपों में तकसीम हो जाते हैं, क्या बात है शाह जी?
1: راجا صاحب، اللہ تعالیٰ آپ کو لمبی زندگی عطا فرمایا، آپ ریڈیو پہ لے لیتے ہیں ہم لوگوں کو آپ کے تھرو، آپ ہمیں مجھے کہتے ہیں اور ہم ایک دو بندے جو انفارمیشن پرووائڈ کرتے ہیں، اس سے زیادہ انفارمیشن بھی ہیں، لیکن اگر لوگ سننا نہیں چاہتے، لوگ سوال جو آپ نہیں کرتے، لوگ آپ کو لکھتے نہیں ہیں کہ ہمیں یہ قانون کے ہماری رہنمائی فرمائے، تو یہاں پہ اتنے زیادہ فیسلٹیز ہیں اس ملک کے اندر کہ جن کو ہم انجوائے کر سکتے ہیں، جن کو ہم صحیح معنی میں ان کو لے کے چل سکتے ہیں. باقی رہا یہ کونسلرز اور یہ جو یہ لوگ ایک پوسٹر ہیں، یہ بس آتے ہیں کہ ہمیں ہماری تصویر آ گئی، ہمارا پوسٹر لگ گیا کہ ہم کونسلر بن کے ہمیں ہم جی بہت ہائر ایجوکیٹڈ ہیں. ہم نے ٹھیک ہے جی، آپ کو مبارک ہو، آپ بہت ہائر ایجوکیٹڈ ہیں، میک نو ڈفرنٹ، اچھی بات ہے آپ اور ہائر ایجوکیٹڈ ہو، لیکن یہ جو انفارمیشنز ہیں یہ لوگوں کو آ کر آپ خود دیں کہ آپ کی کمیونوں کے، کیونکہ ہم بارہا پچھلے 8-9 سال سے آپ کے ریڈیو پہ یہ باقاعدہ بتا رہے ہیں لوگوں کو کہ ہر کمیون کے اپنے اپنے اے اے جو عوام ہے آپ جو اس علاقے میں رہتی ہے اس کے لیے ڈفرینٹ قانون ہیں، اس کے لیے ڈفرینٹ چیزیں بنائی ہوئی ہیں، اور آپ ان کو کیسے چلاتے ہیں. پھر یہ ان کا کام ہے آ کر بتانا، اور اگر آپ لوگوں کو کوئی پرابلمز ہے کمیون کے اندر اور آپ کی رسائی وہاں تک نہیں ہو سکتی، تو پھر آپ ان کونسلر سے بات کر سکتے ہیں کہ بھائی پلیز آپ ہماری مدد کریں. اب کونسلر جو ہیں وہ اپنا کام کرتے ہیں، پرائیویٹ جو جاب وغیرہ کرتے ہیں، اس کے بعد وہ جاتے ہیں 5-10 منٹ کے لیے کوئی پروگرام، کوئی اگر کوئی ان کی اپنی جو چھوٹی سی پارلیمنٹ ہوتی ہے اس کے اندر کوئی بحث مباحثہ، تو یہ خود پوری وہ چیزیں پڑھ کے نہیں گئے ہوتے، وہ بجٹ کو ان کا پتہ نہیں ہوتا، یہ جاتے ہیں اور منہ اٹھا کے آ جاتے ہیں، کہتے ہیں جی ہم نے بس یہ ہاں ہاں کر دی. تو حالانکہ جو پارٹی کے چنے ہوئے لوگ ہوتے ہیں وہاں پہ بولتے ہیں اور یہ بس سائن کر کے آ جاتے ہیں، تو یہ عوام کو کیا بتائیں گے، یہ تو فوٹو سیشن کے لیے آتے ہیں اور فوٹو سیشن کرا کے.
0: انوائرمنٹ ہوتی ہے کہ اگر آپ نے یہاں ڈنمارک کی سیاست ہی نہیں کرنی، لوکل جو سیاست ہوتی ہے بڑی پاورفل سیاست ہوتی ہے، یہیں لوکل جو ہیں لیڈر بنتے ہیں، یہیں سے پارٹیاں ٹکٹ دیتی ہیں، لیکن جب ہمارا انٹرسٹ اس طرح کا نہ ہو، ہمارا انٹرسٹ جو ہے پیچھے کی طرف ہو، تو ہم جو ہے وہ ایسے لوگ آ جاتے ہیں، وہ انہیں ظاہر ہے کہ ایک جگہ چاہیے، رہنے کے لیے جگہ چاہیے، گاڑیاں چاہیے، کھانا مفت ہوتا ہے. تو شاہ صاحب اس سے تو بڑی کوئی عیاشی نہیں ہے، جب کہ ہمارے بچے یہاں ہیں، انہیں یہاں پڑھتے ہیں، ان اسکولوں میں جاتے ہیں، یہاں ٹیکس دیتے ہیں، انہیں تو یہاں کی سیاست کی طرف توجہ دینی چاہیے.
1: راجہ صاحب آپ کا سوال بڑا ریلیونٹ ہے. ان سیاستدانوں کو میں کیا کروں؟ میں تو ان کو دعوت دیتا ہوں، آؤ میرا سر پاڑو، مجھے مارو تاکہ میں بولنا چھوڑ دوں، میرے دانت دارا توڑو تاکہ میں بولنا چھوڑ دوں، میں بوڑھا آدمی ہو گیا ہوں، مجھے سمجھ آئے کہ اب جوان لوگ مجھے مار. دیکھیں پچھلے 25-30 سال سے جب سے انوادا کے جو قانون جو ہیں سخت ہوئے ہیں، اس کے باوجود بھی آپ دیکھ رہے ہیں کہ ہزاروں کے حساب سے لوگ جو ہیں وہ ود فیملی جو ہیں وہ گرین کارڈ پہ، ڈاکٹرز، انجینئرز کی اور بڑے بڑے سائنٹسٹ کی شکل میں وہ ڈنمارک میں آ رہے ہیں. لیکن ہمارے جو بچے ہیں، نہ ہم اپنے کسی رشتے دار کو بلا سکتے ہیں، بلڈ ریلیشنز کو یہاں بلا سکتے ہیں ڈنمارک کے اندر وزٹ کرنے کے لیے، نہ ہی ہم اپنے بچوں کی شادیاں جو ہیں وہ اپنی مرضی سے وہاں پہ کر سکتے ہیں. یہ جو بلڈر کر رہے ہیں اس کی وجوہات جو ہے یہ ہمارے کونسلر حضرات ہیں، کیونکہ ہم ان کو ووٹ دیتے ہیں اور یہ کہتے ہیں جی ہماری بلادری. ہم سب سے بڑی پرابلم جو ہے وہ یہ ہے کہ یہاں پہ مسلمان فرقوں میں بٹے ہوئے ہیں، مساجد جو ہے وہ فرقوں کی علامت ہوتی ہے، اور اس کے علاوہ یہاں پہ بلادری ازم جو ہے وہ بڑا سٹرانگ ہے، اور گاؤں کے اندر اور جی یہ فلانے پردہ استغفار، اللہ تعالیٰ مجھے معافی دے، میں اللہ تعالیٰ سے معذرت کرتا ہوں اور معافی مانگتا ہوں اور ان لوگوں سے معذرت کرتا ہوں جو مجھے سن رہے ہیں کہ یہ فلانا کمی ہے، فلانا یہ فلانے پنڈ ہے، یہ فلانا فلانے کا، میں بڑا بڑا چودھری ہوں، پیچھے چودھری صاحب کے پاس اس وقت مجھے بھی اس طرح ہی نہ ہوتا ہو، لیکن پیسہ جب آ جاتا ہے تو پھر سب چودھری بن جاتے ہیں. تو بات اصل میں یہ ہے کہ ہمیں یہاں پہ ہیومن رائٹس کا خیال کرنا چاہیے، اسلام میں سب سے بڑی اسلامی تعلیمات میں یہ ہے کہ ہم سب برابر ہیں اور سب کلمہ گو ہیں, ہمیں کسی کو یہ
0: گائیڈ لائن دیتے ہیں یہاں تعلیم مفت ہے, ہر چیز جو ہے وہ پڑھنے یونیورسٹی تک کی تعلیم مفت ہے, تو کس طرح بچوں کو جو ہے, بچے پڑھتے بھی ہیں جاتے ہیں, اس میں کوئی شک نہیں ہے, بڑا نام ہے بچوں کا, ڈاکٹرز ہیں, انجینئرز ہیں, گو کے کسی بھی محکمے میں چلے جائیں, ہمارے بچے بڑے قابل ہیں, غیر ملکی بچے بڑے قابل ہیں. شاہ صاحب کون سی گائیڈ لائن دی جائے کہ جب 70-71 والے لوگ آج وہی کچھ بنانا چاہتے ہیں جو 70-71 میں آئے تھے, ہماری طرح بنو.
1: جب تک ہم اپنے کلمہ گو بھائی کو اپنے برابر کا سٹیٹس نہیں دیں گے, یہ سب سے بڑی گائیڈ لائن ہے. جب تک ہم کسی کو کمی اور یہ کہ یہ فلانی نسل کا, یہ فلانی نسل کا, جب تک ہم اس چیز میں, ٹھیک ہے اگر کوئی بندہ شرابی ہے, نشہ کرتا ہے, اس کے اندر کوئی برائی ہے, تو ایک وہ اکیلا سبجیکٹ ہے, اس پہ آپ دور ہیں, ایک علیحدہ بات ہے. لیکن اگر کوئی کام کر رہا ہے, کوئی ٹیکسی چلا رہا ہے, یا کوئی پیچھے کوئی بےچارا جوتیاں سی رہا تھا یا کپڑے سی رہا تھا, تو ہمیں یہ نہیں دیکھنا چاہیے کہ وہ درزی ہے یا کیا تھا یا نائی تھا, اس کو اس کے پیشے پہ مت جائیں. یہ دیکھیں کہ اس کے اندر خاندان کون سا ہے, اس کا خون کیا ہے, اس کے دوسرے لوگ کیا کرتے ہیں. آپ یہ اصحاب لگائیں کہ میں نے خود لوگوں کو دیکھا ہے گجرات شہر کے اندر, جس محلے سے میں آیا ہوں, وہاں کے بہت بڑے لوگ ایسے تھے جو کہ ٹوٹے ہوئے مکانوں میں رہتے تھے, لیکن بعد میں ان کے بچوں نے ایجوکیشن حاصل کی اور انہوں نے ٹاپ میں پاکستان کے وہ لوگوں میں شامل ہوئے. اسی طریقے سے میں نے بہت سارے اپنے دوستوں کو دیکھا جو میری کلاس میں میرے ساتھ پڑھتے تھے, ان میں سے میجورٹی جو ہے انہوں نے بڑی بڑی جابیں کی. تو کبھی کسی کی یہ نہیں دیکھنا چاہیے کہ کیا تھا. میرا باپ جو تھا میرا باپ تھا, میرا دادا جو تھا وہ ان کی اپنی پوزیشن تھی. میں نے انجینئرنگ پڑھ کے میں نے کیا کیا, میں نے ڈنمارک کے اندر ساری عمر ٹیکسی چلائی اور سیاست کی اور لوگوں سے باتیں کی.
0: شاہ صاحب ٹیکسی کا آپ کو بہت تجربہ ہے, یہ جو ٹیکسی کے معاملات آ لوگے, لوگ بڑے خوش ہیں, ان کو جو نئی ٹیکسی برانچ چلی ہے کھلی ہے, تو لوگ پرماننٹ جاب کرتے ہیں, مہینے کے مہینے ان کو تنخواہ آ جاتی ہے, اگر خود بھی مال اپنی ٹیکسی ہے تو پھر بھی وہ اپنی 2-3 گھنٹے چلا لیتے ہیں. تو شاہ صاحب یہ جاب اچھی نہیں ہے؟
1: یہ بالکل جاب کرنا یہ بالکل صحیح ہے. میں آپ کو یہ بتا دوں کہ اب کرسمس کے بعد, دسمبر کے بعد, جنوری فروری, سب کو پتا ہے کہ یہ سب سے برے ترین مہینے ہوتے ہیں ایک کیب ڈرائیور کے لیے, ایک لوگوں کے پاس, کیونکہ دسمبر کا مہینہ وہ کرسمس منانے کے لیے اور نیو ایئر منانے کے لیے وہ انتہا سے زیادہ اپنی جو سورس آف انکم ہوتی ہے اس کو یوز کر چکے ہیں, اس کو استعمال کر چکے ہوتے ہیں. تو پھر لوگ جو ہیں وہ ان پہ سفر نہیں کرتے, کوئی مجبوری کے عالم میں ہو تو وہ سفر کرتا ہے, تو وہاں پہ انکم جو ہے کم ہو جاتی ہے اور یہ اپنے اخراجات برداشت نہیں کر سکتے. تو اس لیے یہ جو نئی ٹیکسی آئی ہے, جو نیا سلسلہ شروع ہوا ہے کہ آپ 29-30 ہزار آپ کو ویج مل رہی ہے, اس میں سے آپ ٹیکس دیں اور پھر آپ کو کمپنی جو ہے وہ آپ کو ایز اے ڈرائیور جو ہے وہ رکھ رہی ہے اور آپ گاڑی چلا رہے ہیں اور آپ اپنی جو آپ کو وہ ٹور دیں گے اس پہ آپ نے ٹور لینے ہیں. اس پہ آپ کو کوئی پریشرائز نہیں کر رہا, آپ کو ذہنی طور پہ یہ نہیں کہہ رہا کہ آج پوری دن میں سے آپ نے 1,000 کروڑ بنایا, یہ تو آپ تو آپ کو تو اپنی تنخواہ سے ہے اور تنخواہ آپ کو مل رہی ہے اور آپ ایمانداری سے کام کر رہے ہیں, 7.5 گھنٹے جو ہے آپ نے کام کر رہے ہیں, اس کے اندر آپ کے جو ہے وہ لنچ بریک وغیرہ بھی سب کچھ ہے. تو یہ چیزیں جو ہیں یہ زیادہ محفوظ ہیں, کیونکہ اس کے اندر جو ہے ہمارے ٹیکسی برادران کا سب سے بڑا خود قصور ہے. جب ہم نے ان کو 2017 میں یہ کہنا شروع کر دیا تھا کہ خدا را اس چیز کو آپ آگے لے کے نہ جائے, اس کو یہیں پہ سٹاپ کر دے اور اپنی وون مین جو ہے اس کو بچائیں, لیکن انہوں نے کیا کیا, اس وقت انہوں نے کہا کہ یہ جو ریڈیو آپ کی آواز ہے اس کے اوپر شاہ صاحب بیٹھ کے جھوٹ بولتے ہیں اور یہ بس ایسے ہی بیکارے کرتے ہیں اور ہمارے لیے یہ پرابلمز کریٹ کر رہے ہیں, کوئی ہماری وان مین شپ چھین نہیں سکتا, ہم لوگ محفوظ ہیں. تو آج یہ ہے کہ کوئی بھی وان مین نہیں ہے, کوئی بھی وان مین جو ہے اس کا سٹیٹس جو ہے وہ ڈینش زبان کے اندر وہ ایک عام گاڑی کا مالک ہے, عام گاڑی کا جس کو اجازت دی گئی ہے ٹیکسی چلانے کی. جس طرح اوبر جو ہے वो इजाजत देती है कि भाई आप जो है आपके पास एक आम गाड़ी है तो आए हम आपको उसको एज ए टैक्सी चलाने की इजाजत देते हैं। इसी तरीके से गवर्नमेंट ने भी ये किया और ये इसलिए उन्होंने ओपन कर दिया हर चीज और इससे लोगों को।
0: लेकिन शाह साहब एक बात सुनने में आ रही है, ये भी एक ब्रेकिंग न्यूज हो सकती है कि मियां मुनीर साहब जो है वो फोरमैन रहे टेक्सा ब्रांच के, तो वो सुना है कि वो भी अपनी जो है वो गाड़ी वापस करने जा रहे हैं।
1: जी बहुत सारे लोगों ने गाड़ियां वापस कर दी हैं और बहुत बहुत सारे लोग जो है वो सोच रहे हैं क्योंकि हालात ऐसे पैदा हो गए हैं कि गाड़ी के जो खर्चे हैं 30-35 हज़ार करोड़ का जो खर्चा है मंथली गाड़ी का, वो कोई भी अफोर्ड नहीं कर सकता। जब आप इतनी मेहनत करें और अपनी अपनी तनख्वाह भी ना निकाल सकते हो तो कोई भी आदमी जो है जो सेंसेबल आदमी है वो इस चीज को नहीं देखेगा। और दूसरा ये चीज है कि आप देखें कि इलेक्ट्रिक गाड़ियां जो 5-5, 6-6, 7-7, 8-8 लाख की और मिलियन मिलियन करोड़ की गाड़ियां थी, अब उनकी रीसेल वैल्यू को नहीं रही क्योंकि यहाँ पे तो अब नई गाड़ियां जो हैं, अब आपने आप देखें कि चाइना ने, मैं इसी हफ्ते में गया हुआ था चाइनीज गाड़ियां देख रहे, उन्होंने स्पोर्ट मॉडल और इतनी इतनी खूबसूरत गाड़ियां निकाल दी है जो 3 लाख से शुरू हो रही है इलेक्ट्रॉनिक, और 3 लाख से शुरू हो रही है और उनके अंदर हर किस्म की फैसिलिटीज है, हर एक चीज है। तो ये चीजें जो है ये ज्यादा से ज्यादा सस्ती गाड़ियां आ रही है, लाख तक करोड़ में आप गाड़ी, आप छोटी से छोटी जो है इलेक्ट्रॉनिक गाड़ी आप ले सकते हैं। तो ये गाड़ियां जो है अब सड़कों पे आ गई है और लोग अगर लेते हैं गाड़ियां, मेरे अपने बच्चों ने रखी हुई है, तो ये गाड़ी जब पुरानी हो जाती है तो फिर बैटरी जो है जब उसकी गारंटी खत्म हो जाती है तो फिर सबसे महंगी जो चीज है वो 1 लाख से ऊपर की जो बैटरी है वो जो है वो प्रॉब्लम करती है बंदे को, क्योंकि जब आप कारोबारी नहीं करते, आपके पास इतना बड़ा कारोबार नहीं है, आपके पास थोड़ा सा दो 1 लाख करोड़ से ऊपर की रकम जो है वो बैंक आपको कभी भी नहीं देगा अगर आपके पास सरमाया है
0: तो। शासन भाई आपकी गवर्नमेंट मदद नहीं करती, सब्सिडी नहीं देती,
1: कोई मदद नहीं जी। गवर्नमेंट जो है वो वसूल करने के लिए बैठी हुई है, गवर्नमेंट जो है वो आपको चेक में देती है, गवर्नमेंट जो
0: तो
1: है।
0: शाह साहब शहर में पार्किंग ही नहीं है, लोग घूमते रहते हैं, जब इतनी गाड़ियां आ गई हैं कोई पाबंदी नहीं है कि आपने इलेक्ट्रिक गाड़ी जो है वो कितनी बड़ी लेनी है कितनी छोटी लेनी है, शहर के अंदर स्पीड जो है वो 30-40 तक हो गई है, तो गाड़ी की बड़ी गाड़ी की कोई पाबंदी नहीं, हर गाड़ी का मीटर 220-250 तक चला जाता है, तो शाह साहब ये पाबंदियां क्यों नहीं लगती?
1: देखिए लग रही है सारा कुछ हो रहा है, अब पहले 1 करोड़ की होती थी इनकी को वोल्टेज इलेक्ट्रिक गाड़ी की, अब डेली अखबारों में आ रहा है कि 4.5 से जो है 5 तक चली गई है और दिन के मुख्तलिफ औकात में जो बिजली है वो महंगी हो जाती है फिर सस्ती। ये एक एक किस्म की इन्होंने लोगों को बिल्कुल पाकिस्तान की तरह इन्होंने भी ये कर लिया कि कमाई कराने करने का तरीका क्या है, पेट्रोल को महंगा कर दो, इलेक्ट्रिक को महंगा कर दो, कुछ चीजों में आप लोगों को छूट दे दो, फिर दूसरी जगह से आप पैसे पैसे जो है वो गवर्नमेंट अपने ले लेती है। तो ये जो मसाइल है गवर्नमेंट अपने अपने
0: टैक्स का निजाम है, फिर सहूलियात भी मिलती हैं, देख लेना सोशल की सहूलियात होगी, इसी तरह बूढ़ों की सहूलियात होगी, गाड़ियों की सहूलियात होगी, अस्पतालों की सहूलियात होगी, शाह साहब ये तो टैक्स से निजाम चलता है।
1: देखिए जी टैक्स का निजाम जो है वो बड़ा ही गंभीर और गलत टैक्स सिस्टम है यहाँ पे, जो अरबपति हैं जो करोड़पति हैं अगर वो फ्रॉड करना लगे तो उनको करोड़ों अरबों का फ्राड कर जाते हैं और उनको टैक्स वाले नहीं पकड़
0: कानून
1: सकते।
0: फिर जो सजा भी देता है इससे बच को नहीं सकते।
1: नहीं वो सजा जो है ज्यादातर उन लोगों को मिलती है जो थोड़े थोड़े पैसे की का हो जाता है, जो कोई मजदूरी कर रहा है अगर उसका
0: तो ऑन द होल इसका हाल बताएं, आपके पास 80 साल 50 साल तजुर्बा है तो हमारे पास 2 मिनट है, हाल बताएं
1: टैक्सी का
0: जो सारा निजाम इसका हल बताएं हमें क्या करना चाहिए।
1: सबका हल ये है कि अगर आप टैक्स पेयर हैं तो आपको राइट हासिल है कि आप हर साल अपने कम्यून के अंदर जाएं, आप उनको कहें कि जी मेरा कोबरा जो है इसको कोबरा कहते हैं, अब मेरा जो है फाइनल जितना मैंने टैक्स दिया है, क्या आप आवेश की वो क्या आप नॉर्मल टैक्स पेयर है, तो आप वो अपना रिकॉर्ड निकलवाएं और उस उसको जो है आप जो है तो उस पर देख सकते हैं कि आपने कितना टैक्स दिया है, या आपके आवेश की वो ने कितना आपका टैक्स दिया है, क्या वो जायज है, क्या आपको इस साल जो है टैक्स किसका देना है, उस पे आप टैक्स ऑफिसर से बात कर सकते हैं। और अगर आप आवेश की वह हैं तो आप ये देख सकते हैं कि क्या जायज टैक्स आपने पे किया है या कोई नजायज आपसे लिया जा रहा है, क्योंकि यहाँ पे पिछले 30-40 साल से 40 साल से ऊपर जो टैक्स का मिनिस्टर है इस वक्त, उन्होंने खुद ये बयान दिए हैं और इसी तरीके से लिबरल अलायंस और दूसरों ने के बड़ा शोर डाला है इस बात पे कि टैक्स के अंदर बहुत सारे होल्स हैं और बहुत सारे लोगों को के कारोबार जो है वो छीने गए हैं, बाज लोगों ने बहुत ज्यादा।
0: तो शाह साहब, ये जो टैक्स का निजाम जो करते हैं जिसे रिवीसा कहते हैं, तो ये एक महीने के कितने चार्जेस लेते हैं?
1: देखे जी, रिवीसर भी दो तीन किस्म के हैं। एक रिवीसर है जो मैट्रिक करता है या फर्स्ट ईयर अपना जिमनेजियम करता है और उसके बाद वो रिवीजर बन जाता है कोर्स करके। एक जो सही रिवीजर है वो होता है अपना स्टेट रिवीजर, और स्टेट रिवीजर जो है वो इतने महंगे होते हैं, वो करते हैं बड़ी बड़ी फर्मों के लिए काम, और हमारा आम आदमी जो है वो स्टेट रिवीजर के पास जाने को सोचता ही नहीं। हम जितने भी रिवीजरों के पास जाते हैं वो असल में रिवीजर नहीं होते, वो झूठ बोल रहे होते हैं, वो होते हैं बुक फेयर करने वाले, यानी जैसे हम अपनी जुबान में कहते हैं जी मुंशी, के हमारे मुंशी ने ये हिसाब किताब लिख दिया, वो माजरत के साथ वो असल में मुंशी होते हैं, उनके पास इतनी बड़ी क्वालिफिकेशन नहीं है कि वो आकर वो ये कर सकते हैं काम कि वो टैक्स को लिख सकते हैं कि भाई मुझे जो
0: कभी कभी इश्तिहार भी हमारी नजरों से गुजरता है कि आपको एक जो रिवीजर की जरूरत है, हम 600 क्रोने में 500 क्रोने में आपका महीने का हिसाब किताब किया करेंगे।
1: ये गलत चीजें हैं, इससे इंसान धोखा खाता है, वो एक किस्म के मुंशी होते हैं, और माजरत के साथ मैं इनसे, क्योंकि ये हकीकत है डेनिश कानून के अंदर, मैं खुद इस कानून को जानता हूँ, मैं पढ़ता हूँ, जो स्टेट रिवीजर होता है वो असल में वो बंदा होता है कि जो टैक्स वालों को लिखता है कि जो चीजें मेरे सामने मेरे क्लाइंट ने रखी है, जो पेपर उसने मुझे सबूत दिया है, उसके मुताबिक जो कुछ मैं लिख रहा हूँ और ये मेरे हाथ से निकल के गया है, इसका मैं हल्फन जो है वो मैं इसको सही समझता हूँ। लेकिन जो छोटे रिवीजर होते हैं वो लिख देते हैं जी कि ये चीजें जो तो मुझे उसने प्रोवाइड की थी वो मैंने लिख दी, वो इसको अपनी जिम्मेवारी नहीं समझता, वो कहता है कि जो मेरे क्लाइंट ने मुझे दिया वो मैंने लिख के आगे कर दिया। लेकिन जो पढ़ा लिखा स्टेट रिवीजर है वो कहेगा कि नहीं, मैं जो तो गलत पेपर है वो मैं कभी भी नहीं लिखूंगा, मैं उन चीजों को लिखूंगा जिनके पास तुम मुझे सबूत के तौर पर दोगे और जो पेपर होगा मटेरियल वर्क
0: तो
1: होगा।
0: शाह साहब, इससे साबित हुआ कि कानून का एहतराम करना चाहिए, कोई मुश्किल नहीं आती।
1: बिल्कुल, आप कानून का एहतराम करें, फिर कानून भी जो है अगर उसके अंदर कोई ऐसी गलती आ जाती है तो वो कानून जो है वो रिवर्स होकर आपकी इमदाद को भी खड़ा हो जाता है। इसीलिए हम लोगों को ये कहते हैं कि देखो ये जो कानून बना रहे हैं पार्लियामेंट में, आप इसकी तरफ ना जाएं, बल्कि आप उसको देखें जो आयन है, आयन के खिलाफ अगर ये कानून बने हुए हैं तो आप उसको कहीं भी चैलेंज कर सकते हैं, लेकिन आप कोशिश ये करें कि आप ऐसी वायलेशन ना करें कि जैसे आप कानून की गिरफ्त में आ जाएं, और अगर आप खुदा ना खास्ता आ गए हैं और ये झूठा ब्लेम है तो फिर आप आपको उसकी
0: कानून के मुताबिक सजा मिलेगी। शाह साहब, आपका बहुत शुक्रिया, आपने कीमती टाइम हमारे साथ शेयर किया, आपने मालूमात दी। सामान्य नाजरीन, हमारा किसी से मुतफिक होना ज़रूरी है, लेकिन आप कोशिश करें कि जिस तरह वो फरमा रहे थे कानून कायदे का एहतराम करें तो मुश्किलात आपके सामने नहीं आएंगी। अगर कानून से कहीं ऐसी पैसी छोटी मोटी बात हो जाती है तो वो रिवर्स भी हो जाती है, वो आपको सबका बकाया जात भी मिल जाते हैं, तो लिहाजा सबसे बेहतर यही है कानून का एहतराम करें।
2: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज़ है।
3: الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء وسيد المرسلين سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है। हमारे स्टूडियो का डायरेक्ट फोन नंबर है 39 29 71 04। एक दफा से फिर सुन लें 3927104। नियत खाव नियत चू इन हल्फियास नल्फिया। हम अपने प्रोग्राम का बाकायदा आगाज अल्लाह ताला के पाक कलाम से करते हैं।
2: أعوذ بالله من الشيطان الرجيم
3: پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے
2: بسم اللہ الرحمن الرحیم
3: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے
2: قد افلح المؤمنون
3: بے شک ایمان والے رستگار ہو گئے
2: الذین هم فی صلاتهم خاشعون
3: جو نماز میں عجز و نیاز کرتے ہیں
2: والذین هم عن اللغو معرضون
3: اور جو بیہودہ باتوں سے منہ موڑے رہتے ہیں
2: والذین هم للزکاة فاعلون
3: اور جو زکات ادا کرتے ہیں
2: والذین هم لفروجهم حافظون
3: اور جو اپنی شرمگاہوں کی حفاظت کرتے ہیں

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, ये मिला जुला इन्फॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर हैं। मौसम जो है वो ठंडा होता जा रहा है, पत्ते गिर गए हैं और बादल भी आ गए हैं। तो इस वक्त हमारे साथ हमारे थिंक टैंक सैयद तुकीर हसन बुखारी शाह साहब हमारे साथ मौजूद हैं। शाह साहब, आज क्या लेकर आए हैं आप?
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजा फूर साहब, आपको, आपकी टीम को, आपके लिस्टर नाजरीन को, सबको अस्सलाम वालेकुम। आपको पता है कि इस वक्त डेनमार्क का मौसम तो बहुत सर्द हो रहा है, बल्कि सर्दियों की तरफ, सर्दियों की आमद कह सकते हैं आप। टेम्परेचर जो है वो 17-19 के दरमियान है, और अगर थोड़ी सी धूप निकल आए तो अब आप 20 चला जाता है, लेकिन फिर भी मौसम जो है ये अब जैकेट वगैरह पहनने का मौसम आ गया है। और खसूसी तौर पे जो हमारे थोड़े से उम्र सीधा लोग हैं, मेरी उम्र के लोग हैं, इनको बहुत एहतियात करनी चाहिए। और फिर यहाँ पे कुछ अजब किस्म के वायरस भी आ गए हैं जिससे लोग बीमार भी हो रहे हैं। और फिर आपको पता है कि डेंगू वायरस जो पाकिस्तान में अमूमन सुनने में आता है और देखने में आता है कि बहुत सारे लोगों को डेंगू हो गया है, तो फ्रांस और दूसरे इलाकों में काफी डेंगू के जो है वो वाकयात हुए हैं, जिससे ये भी पढ़ने में आया कि कुछ लोगों की डेथ भी हुई है। ये डेंगू जो मच्छर के जरिए फैलता है, और ये मच्छर जो है वो यूरोप में आ चुका है। डेंगू मच्छर जो होता है, डेंगू वायरस लाता है, तो इसी तरीके से हमें एहतियात करना चाहिए। दूसरा ये है कि 1 अक्टूबर से हर जो पेंशनर है या जो फौज पेंशनर है या वो जो कोई बड़ी क्रिटिकल किस्म की डिजीज के अंदर है, जैसे कैंसर है या हाई डायबिटीज, उनको उन्होंने कहा कि आप अपना टाइम ले सकते हैं, शेयर करा सकते हैं कि आप किसी भी जगह जाके, तो ये जो इन्फ्लुएंजे का इंजेक्शन होता है जिसको फ्लू हम कहते हैं, वो और कोरोना वायरस का इंजेक्शन दोनों आप लगवा सकते हैं, या आप दोनों में से एक डिसाइड कर लें कि कौन सा हमें लगाना चाहिए। देखिए, रूमर्स तो बहुत ज्यादा हैं, बहुत ज्यादा बातें होती है कि जी वो कोरोना वायरस ये कर देता, कोरोना वायरस के साथ ये बीमारी आ जाती है। मैं खुद अब 77 की एज में जा रहा हूं, पर जल्द 77 पहुंच जाऊंगा, लेकिन मैं शुरू से ही कोरोना वायरस जो है इसके इंजेक्शन लगा रहा हूं। मैं मुझ में अभी तक कोई तब्दीली नहीं आई, कोई इसके असरात नहीं हुए, बल्कि मुझे क्योंकि मैं टैक्सी चलाता था तो मुझे बाज़ोकात वायरस, ये जो कोरोना वायरस है ये लग जाता था, लेकिन वो ज्यादा से ज्यादा एक दिन या 24 आवर से ज्यादा ज्यादा आप ये कह सकते हैं कि 2 दिन तक मुझे थोड़ा सा महसूस होता था, उसके बाद मुझे अपनी इम्यूनिटी की तरफ से जो मेरे अंदर वो ताकत होती थी उसकी वजह से मैं सर्वाइव कर जाता था। मैं किसी को प्रेशराइज नहीं कर रहा कि आप जरूर लगवाएं, लेकिन गवर्नमेंट ने सबको जो है वो मेल भी भेज दी है, ई बॉक्स में भी आ गया, आप जरूर एहतियात करें, अपने डॉक्टर से पूछें। फिर जब आप ट्रेवल कर रहे हैं तो सबसे जरूरी इस वक्त ये बात है कि आफ्टर ऑल की जो ये जो सर्दियों की छुट्टियां हैं, जो जिसको हम कहते हैं पतझड़ का जमाना, मौसम खजान जिसको उर्दू में कहा जाता है, वो अब अक्टूबर में उसकी छुट्टी होने वाली है, तो बहुत सारे लोग जो हैं वो ट्रेवल करेंगे, सफर करेंगे। तो मैं आपको अपनी तरफ से नहीं कह रहा, बल्कि मैं गवर्नमेंट के जो असूल है उसकी तरफ से आपको बता रहा हूँ जो कानून है। एक, अगर आप पेंशनर हैं, फोर्टीज पेंशनर हैं, बिफोर टाइम पेंशन आपने ली हुई है, तो आप अपने उड पिटेलिंग डेनमार्क को जो है, जो आपका पेंशन का अदारा है वो सबका है, उसको कहते हैं उड पिटेलिंग डेनमार्क, आप उनको जरूर इन्फॉर्म करें। वो आपको एक, जब आप उनको डेट लिखाएंगे कि हम इस डेट से इस डेट के लिए हम फलानी जगह सफर करके जा रहे हैं, तो वो आपको ई बॉक्स में आपकी छुट्टियों का जो है ऑफिशियल वो भेज देंगे कि इस बंदे, ये बंदा जो है ये ऑफिशियल छुट्टियां गुजारने के लिए جا رہا ہے, اس کے اوپر ملک کا نام نہیں لکھا ہوگا, کچھ نہیں لکھا ہوگا, لیکن وہ آپ کو یہ بتائیں گے کہ آپ کو کتنا عرصہ تک باہر رہنے کی, اس ملک سے باہر رہنے کی اجازت ہے اور کس طریقے سے. ایک پینشنر جو ہے جب وہ بتا کے جاتا ہے, جیسے میں فل پینشنر ہوں تو میں, مجھے انہوں نے لکھ کے بھیجا تھا, میں نے ان کو کہا تھا کہ میں ایک ماہ کے لیے جا رہا ہوں, تو انہوں نے مجھے لکھ کے بھیجا تھا کہ تمہیں 6 ماہ تک باہر رہنے کی اجازت ہے وتھ پینشن, یہاں کی پینشن, لیکن اس کے بعد اگر کوئی ایسا مسئلہ ہو جاتا ہے تو وہ اوپر ٹریننگ ڈنمارک کو پھر بتانا پڑے گا اور اس کا فیصلہ وہ کریں گے. اور یہ چھٹیاں جو ہیں یہ آپ کے لیے لیگل ہے, آپ کے پاس ایک بویس آ جاتا ہے اگر آپ کو کمیون پوچھتی ہے یا کوئی پوچھتا ہے. اس کے علاوہ آپ جو ہے باؤ سروس, جو آپ کے لوکل باؤ سروس ہے, آپ اس کو میل کر دیں, ٹیلی فون کر دیں. آپ یہ نہ کہیں گے کہ میں نے فرائیڈے نائٹ کو سفر کیا تو کمیون بند تھی, یا سیٹرڈے یا سنڈے کو کیا تو کمیون بند تھی. نہیں, آپ ان کو میل کر سکتے ہیں, آپ ان کو ٹیلی فون کر سکتے ہیں, اگر وہ ٹیلی فون ٹائم ہے تو وہ سنیں گے, نہیں تو میل پہ آپ ان کو میسج کر دیں. تو کیونکہ جس ادارے سے آپ پیسے لے رہے ہیں ان کو تو اوڈ پہ ٹریننگ ڈنمارک کو تو پتا ہے کہ آپ رائز کر رہے ہیں, لیکن باؤ سروس کو بھی آپ بتا کے جائیں. اسی طریقے سے اگر آپ کام کر رہے ہیں, آپ کام کر رہے ہیں, آپ کام سے چھٹیوں پہ جا رہے ہیں, یہ یاد رکھیں کہ چھٹیاں تو آپ کا لیگل حق ہے, لیکن آپ کا یہ لیگل حق ہے کہ جب آپ اس ملک کے بارڈر کو کراس کرتے ہیں تو وہاں پہ پروٹیکشن دینی, وہاں پہ قانونی طور پہ آپ کی مدد کرنا اس گورنمنٹ کا, اس ملک کا فرض ہے. آپ کے پاس یلو کارڈ ہو, آپ کے پاس پرمانٹ اپارٹی ہو, لیکن آپ کے پاس اگر خدا نخواستہ نیشنلٹی ہے, میک نو ڈفرنس, آپ نے اپنے جو آپ کی باؤ سروس ہے اس کو آپ نے انفارم کرنا ہے کہ ہم چھٹیوں میں کہیں جا رہے ہیں. کیونکہ اگر خدا نخواستہ وہاں پہ جا کر آپ سے کوئی ایکسیڈنٹ یا کوئی ایسی چیز ہو جاتی ہے, آپ بیمار ہو جاتے ہیں, تو وہ آپ کی پوری امبیسیز وہاں کی اور گورنمنٹ آف ڈنمارک جو ہے وہ آپ کی مدد کرتے ہیں. یہ لیگلائز چیزیں ہیں اور یہ آپ کو کرتے ہیں. اب پاکستان جو ہے وہاں پہ رائز فور سیکنگ جو ہے وہ کور نہیں کرتی. وہ رائز فور سیکنگ اس لیے کور نہیں کرتی کہ آپ کا پورا پاکستان جو ہے وہ ریڈ زون اور اورنج زون کے اندر ہے, اور یہ اس وجہ سے ہے کہ کیٹیگری 5 اس پہ لاگو ہوتی ہے. حالانکہ گرے زون سے پاکستان نکل چکا ہے, اور گرے زون سے نکلنے کے بعد یہ ہماری امبیسیز اور ہمارے یہاں کے جو آرگنائزیشن تھی ان کی وجہ سے یہاں پہ یہ کیس پٹ اپ نہیں ہوا, اور انشاءاللہ تعالی اس پہ آواز اٹھائی جا رہی ہے. کمیونٹی کے چیئرمین بھی ہمارے ساتھ ہیں اور انشاءاللہ تعالی ہم اس کے اوپر آلریڈی ورک کر رہے ہیں اور انشاءاللہ تعالی یہ آگے لے کے جائیں گے. لیکن آپ اپنی چھٹیوں پہ اپنی اطلاع کر کے جائیں تاکہ آپ کو کوئی ایسی پرابلم کسی ملک میں آ جاتی ہے, اگزامپل آپ پاکستان چلے جاتے ہیں, آپ بتا کر نہیں جاتے اور وہاں پہ آپ کو فلائٹس نہیں ملتی, مڈل ایسٹ کی وار کی وجہ سے آپ کو فلائٹس نہیں ملتی, آپ کام پہ نہیں آ سکتے, آپ پھنس گئے ہیں, تو یہاں پہ آپ کو پرابلم آ سکتی ہے ڈنمارک کے اندر. لہٰذا جب آپ بتا کر جائیں گے تو ڈنمارک سے وہاں جانے پہ یہ گورنمنٹ جو ہے امبیسی جو ہے وہ آپ کی فلی مدد کرے گی, بجائے آپ وہاں جا کے آل فور بکے اور یہ کہہ دیو او جی اسکول مجھے تو سمجھ نہیں آئی, میں قانون نہیں. ہم آپ کو بتا رہے ہیں اور اس پروگرام میں آپ کو بتا رہے ہیں کہ یہاں پہ لیگل بتا کر جانا آپ کا رائٹس ہے, آپ کو کوئی سٹاپ نہیں کر سکتا. اور اگر آپ کمیون سے سوشل لے رہے ہیں یا آپ آبس لوس ہیں, پھر بھی آپ کا رائٹ ہے کہ آپ چھٹیاں لے سکتے ہیں اور آپ ان کو بتائیں, وہ آپ کو چھٹیاں دیں گے اور ان چھٹیوں میں آپ کو باقاعدہ پیسے ملیں گے. جی راجہ صاحب.
1: شاہ صاحب آپ نے تو ساری معلومات دے دیں. تو شاہ صاحب یہ جو ہمارے سٹی کونسل صاحبان ہوتے ہیں جس جس کمیون میں بیٹھے ہوتے ہیں, میں کوپن ہیگن کی بات کروں گا, فریڈ اسپیا کی بات کروں گا, تو یہ لوگ کیوں نہیں انفارمیشن دیتے جب یہ الیکشن آتے ہیں؟ تو یہ ماشاءاللہ سارے ایکٹیو ہوتے ہیں, سب جو پاکستانی نژاد جو ڈینش بھی ہیں اور ان کے پاس پرماننٹ اپلچلالسا بھی ہے, یہ سارے لوگ گروپوں میں تقسیم ہو جاتے ہیں, کیا بات ہے شاہ جی؟
2: رایا صاحب, اللہ تعالیٰ آپ کو لمبی زندگی عطا فرمایا, آپ ریڈیو پہ لے لیتے ہیں ہم لوگوں کو آپ کے تھرو, آپ ہمیں مجھے کہتے ہیں اور ہم ایک دو بندے جو انفارمیشن پرووائڈ کرتے ہیں, اس سے زیادہ انفارمیشن بھی ہیں, لیکن اگر لوگ سننا نہیں چاہتے, لوگ سوال جو آپ نہیں کرتے, لوگ آپ کو لکھتے نہیں ہیں کہ ہمیں یہ قانون کے ہماری رہنمائی فرمائے, تو یہاں پہ اتنے زیادہ فیسلٹیز ہیں اس ملک کے اندر کہ جن کو ہم انجوائے کر سکتے ہیں, جن کو ہم صحیح معنی میں ان کو لے کے چل سکتے ہیں. باقی رہا یہ کونسلرز اور یہ جو یہ لوگ ایک پوسٹر ہیں, یہ بس آتے ہیں کہ ہمیں ہماری تصویر آ گئی, ہمارا پوسٹر لگ گیا کہ ہم کونسلر بن کے ہم جی بہت ہائر ایجوکیٹڈ ہیں. ہم نے ٹھیک ہے جی, آپ کو مبارک ہو, آپ بہت ہائر ایجوکیٹڈ ہیں, میک نو ڈفرنٹ, اچھی بات ہے آپ اور ہائر ایجوکیٹڈ ہو, لیکن یہ جو انفارمیشنز ہیں یہ لوگوں کو آ کر آپ خود دیں کہ آپ کی کمیونوں کے, کیونکہ ہم بارہا پچھلے 8-9 سال سے آپ کے ریڈیو پہ یہ باقاعدہ بتا رہے ہیں لوگوں کو کہ ہر کمیون کے اپنے اپنے جو عوام ہے آپ جو اس علاقے میں رہتی ہے اس کے لیے ڈفرینٹ قانون ہیں, اس کے لیے ڈفرینٹ چیزیں بنائی ہوئی ہیں, اور آپ ان کو کیسے چلاتے ہیں, پھر یہ ان کا کام ہے آ کر بتانا. اور اگر آپ لوگوں کو کوئی پرابلمز ہے کمیون کے اندر اور آپ کی رسائی وہاں تک نہیں ہو سکتی, تو پھر آپ ان کونسلر سے بات کر سکتے ہیں کہ بھائی پلیز آپ ہماری مدد کریں. اب کونسلر جو ہیں وہ اپنا کام کرتے ہیں, پرائیویٹ جو جاب وغیرہ کرتے ہیں, اس کے بعد وہ جاتے ہیں 5-10 منٹ کے لیے کوئی پروگرام, کوئی اگر کوئی ان کی اپنی جو چھوٹی سی پارلیمنٹ ہوتی ہے اس کے اندر کوئی بحث مباحثہ, تو یہ خود پوری وہ چیزیں پڑھ کے نہیں گئے ہوتے, وہ بجٹ کو ان کا پتہ نہیں ہوتا, یہ جاتے ہیں اور منہ اٹھا کے آ جاتے ہیں, کہتے جی ہم نے بس یہ ہاں ہاں کر دی. تو حالانکہ جو پارٹی کے چنے ہوئے لوگ ہوتے ہیں وہاں پہ بولتے ہیں اور یہ بس سائن کر کے آ جاتے ہیں, تو یہ عوام کو کیا بتائیں گے, یہ تو فوٹو سیشن کے لیے آتے ہیں اور فوٹو سیشن کرا کے.
1: انوائرمنٹ ہوتی ہے کہ اگر آپ نے یہاں ڈنمارک کی سیاست ہی نہیں کرنی, لوکل جو سیاست ہوتی ہے بڑی پاورفل سیاست ہوتی ہے, یہیں لوکل جو ہیں لیڈر بنتے ہیں, یہیں سے پارٹیاں ٹکٹ دیتی ہیں, لیکن جب ہمارا انٹرسٹ اس طرح کا نہ ہو, ہمارا انٹرسٹ جو ہے پیچھے کی طرف ہو, تو ہم جو ہے وہ ایسے لوگ آ جاتے ہیں, وہ انہیں ظاہر ہے کہ ایک جگہ چاہیے, رہنے کے لیے جگہ چاہیے, گاڑیاں چاہیے, کھانا مفت ہوتا ہے, تو شاہ صاحب اس سے تو بڑی کوئی عیاشی نہیں ہے, جب کہ ہمارے بچے یہاں ہیں, انہیں یہاں پڑھتے ہیں, ان اسکولوں میں جاتے ہیں, یہاں ٹیکس دیتے ہیں, انہیں تو یہاں کی سیاست کی طرف توجہ دینی چاہیے.
2: راجا صاحب آپ کا سوال بڑا ریلیونٹ ہے, ان سیاستدانوں کو میں کیا کروں, میں تو ان کو دعوت دیتا ہوں آؤ میرا سر پاڑو, مجھے مارو تاکہ میں بولنا چھوڑ دوں, میرے دانت دارا توڑو تاکہ میں بولنا چھوڑ دوں, میں بوڑھا آدمی ہو گیا ہوں, مجھے سمجھ آئے کہ اب جوان لوگ مجھے مار. دیکھیں پچھلے 25-30 سال سے جب سے انوادا کے جو قانون جو ہیں سخت ہوئے ہیں, اس کے باوجود بھی آپ دیکھ رہے ہیں کہ ہزاروں کے حساب سے لوگ جو ہیں وہ ود فیملی جو ہیں وہ گرین کارڈ پہ ڈاکٹرز انجینئرز کی اور بڑے بڑے سائنٹسٹ کی شکل میں وہ ڈنمارک میں آ رہے ہیں, لیکن ہمارے جو بچے ہیں نہ ہم اپنے کسی رشتے دار کو بلا سکتے ہیں, بلڈ ریلیشنز کو یہاں بلا سکتے ہیں ڈنمارک کے اندر وزٹ کرنے کے لیے, نہ ہی ہم اپنے بچوں کی شادیاں جو ہیں وہ اپنی مرضی سے وہاں پہ کر سکتے ہیں. یہ جو بلڈر کر رہے ہیں اس کی وجوہات جو ہے یہ ہمارے کونسلر حضرات ہیں, کیونکہ ہم ان کو ووٹ دیتے ہیں اور یہ کہتے ہیں جی ہماری بلادری. ہم سب سے بڑی پرابلم جو ہے وہ یہ ہے کہ یہاں پہ مسلمان فرقوں میں بٹے ہوئے ہیں, مساجد جو ہے وہ فرقوں کی علامت ہوتی ہے, اور اس کے علاوہ یہاں پہ بلادری ازم جو ہے وہ بڑا اسٹرانگ ہے, اور گاؤں کے اندر اور جی یہ فلانے پردہ استغفار, اللہ تعالیٰ مجھے معافی دے, میں اللہ تعالیٰ سے معذرت کرتا ہوں اور معافی مانگتا ہوں اور ان لوگوں سے معذرت کرتا ہوں جو مجھے سن رہے ہیں کہ یہ فلانا کمی ہے, فلانا یہ فلانے پنڈ ہے, یہ فلانا فلانے کا, میں بڑا چودھری ہوں, پیچھے چودھری صاحب کے پاس उस वक्त मजी भी इस तरह ही ना होता हो, लेकिन पैसा जब आ जाता है तो फिर सब चौधरी बन जाते हैं। तो बात असल में यह है कि हमें यहाँ पे ह्यूमन राइट्स का ख्याल करना चाहिए। इस्लाम में सबसे बड़ी इस्लामी तलीमात में यह है कि हम सब बराबर हैं और सब कलमा गो हैं, हमें किसी को ये
1: क्या
2: काम नहीं
1: गाइडलाइन
2: देखना
1: देते
2: चाहिए।
1: हैं? यहाँ तालीम मुफ्त है, हर चीज जो है वो पढ़ने यूनिवर्सिटी तक की तालीम मुफ्त है, तो किस तरह बच्चों को जो है, बच्चे पढ़ते भी हैं जाते हैं, इसमें कोई शक नहीं है, बड़ा नाम है बच्चों का, डॉक्टर्स हैं, इंजीनियर्स हैं, गो के किसी भी महकमे में चले जाएं, हमारे बच्चे बड़े काबिल हैं, गैर मुल्की बच्चे बड़े काबिल हैं। शायद सब कौन सी गाइडलाइन दी जाए कि जब 70-71 वाले लोग आज वही कुछ बनाना चाहते हैं जो 70-71 में आए थे, हमारी तरह बनो।
2: जब तक हम अपने कलमा को, भाई को अपने बराबर का स्टेटस नहीं देंगे, ये सबसे बड़ी गाइडलाइन है। जब तक हम किसी को कमी और ये कह ये फलानी नस्ल का, ये फलानी नस्ल का, जब तक हम इस चीज में, ठीक है अगर कोई बंदा शराबी है, नशा करता है, उसके अंदर कोई बुराई है, तो एक वो अकेला सब्जेक्ट है, उसके आप दूर है, एक अलग बात है। लेकिन अगर कोई काम कर रहा है, कोई टैक्सी चला रहा है, या कोई पीछे कोई बेचारा जूतियां सी रहा था या कपड़े सी रहा था, तो हमें ये नहीं देखना चाहिए कि वो दर्जी है या क्या था या नाई था, उसको इसके पेशे पे मत जाए। ये देखिए कि उसके अंदर खानदान कौन सा है, उसका खून क्या है, उसके दूसरे लोग क्या करते हैं। आप ये हिसाब लगाए कि मैंने खुद लोगों को देखा है गुजरात शहर के अंदर, जिस मोहल्ले से मैं आया हूँ, वहां के बहुत बड़े लोग ऐसे थे जो कि टूटे हुए मकानों में रहते थे, लेकिन बाद में उनके बच्चों ने एजुकेशन हासिल की और उन्होंने टॉप में पाकिस्तान के वो लोगों में शामिल हुए। इसी तरीके से मैंने बहुत सारे अपने दोस्तों को देखा जो मेरी क्लास में मेरे साथ पढ़ते थे, उनमें से मेजोरिटी जो है उन्होंने बड़ी बड़ी जॉबें की। तो कभी किसी की ये नहीं देखना चाहिए कि क्या था, मेरा बाप जो था मेरा बाप था, मेरा दादा जो था वो उनकी अपनी पोजीशन थी, मैंने इंजीनियरिंग पढ़ के मैंने क्या किया, मैंने डेनमार्क के अंदर सारी उम्र टैक्सी चलाई और सियासत की और लोगों से बातें की।
1: तो क्या इसका मतलब है? आपको बहुत तजुर्बा है, ये जो टैक्सी के मामला था, लोग बड़े खुश हैं, उनको जो नया नई टैक्सी ब्रांच चली है, खुली है, तो लोग परमानेंट जॉब करते हैं, महीने के महीने उनको तनख्वाह आ जाती है, अगर खुद भी माल अपनी टैक्सी है तो फिर भी वो अपनी 2-3 घंटे चला लेते हैं। तो शाह साहब ये जॉब अच्छी नहीं है?
2: जी बिल्कुल, जॉब करना ये बिल्कुल सही है। मैं आपको ये बता दूं कि अब क्रिसमस के बाद, दिसंबर के बाद, जनवरी फरवरी सबको पता है कि ये सबसे बुरे तीन महीने होते हैं एक कैब ड्राइवर के लिए, एक लोगों के पास, क्योंकि दिसंबर का महीना वो क्रिसमस मनाने के लिए और न्यू ईयर मनाने के लिए वो इंतहा से ज्यादा अपनी जो सोर्स ऑफ इनकम होती है उसको यूज कर चुके हैं, उसको इस्तेमाल कर चुके होते हैं। तो फिर लोग जो है वो इन पे सफर नहीं करते, कोई मजबूरी के आलम में हो तो वो सफर करता है, तो वहां पे इनकम जो है कम हो जाती है और ये अपने अखराज बर्दाश्त नहीं कर सकते। तो इसलिए ये जो नई टैक्सी आई है, जो नया सिलसिला शुरू हुआ है कि आप 29-30 हजार आपको वेज मिल रही है उसमें से आप टैक्स दे, और फिर आपको कंपनी जो है वो आपको एज ए ड्राइवर जो है वो रख रही है और आप गाड़ी चला रहे हैं और आप अपनी जो आपको वो टूर देंगे उस पे आपने टूर लेने हैं, इसमें आपको कोई ये प्रेशराइज नहीं कर रहा, आपको जहनी तौर पे ये नहीं कह रहा कि आज पूरी दिन में से आपने 1,000 करोड़ बनाया, वो ये तो आप तो आपको तो अपनी तनख्वाह से है और तनख्वाह आपको मिल रही है और आप ईमानदारी से काम कर रहे हैं, 7.5 घंटे जो है आपने काम कर रहे हैं, उसके अंदर आपके जो है वो लंच ब्रेक वगैरह भी सब कुछ है। तो ये चीजें जो है ये ज्यादा महफूज है क्योंकि इसके अंदर जो है हमारे टैक्सी बरादरान का सबसे बड़ा खुद कसूर है। जब हमने इनको 2017 में ये कहना शुरू कर दिया था कि खुदा रहा इस चीज को आप आगे लेके ना जाए, इसको यहीं पर स्टॉप कर दे और अपनी वॉनमैन जो है इसको बचाए, लेकिन इन्होंने क्या किया, उस वक्त इन्होंने कहा कि ये जो रेडियो आपकी आवाज है इसके ऊपर शाह साहब बैठ के झूठ बोलते हैं और ये बस ऐसे ही बेकारे करते हैं और हमारे लिए ये प्रॉब्लम्स क्रिएट कर रहे हैं, कोई हमारी वॉनमैनशिप छीन नहीं सकता, हम लोग महफूज हैं, हम लोग महफूज हैं। तो आज ये है कि कोई भी वॉनमैन नहीं है, कोई भी वोमेन जो है उसका स्टेटस जो है वो डेनिश जबान के अंदर वो एक आम गाड़ी का मालिक है, आम गाड़ी का जिसको इजाजत दी गई है टैक्सी चलाने की, जिस तरह ऊबर जो है वो इजाजत देती है कि भाई आप जो है आपके पास एक आम गाड़ी है तो आए हम आपको उसको एज ए टैक्सी चलाने की इजाजत देते हैं। इसी तरीके से गवर्नमेंट ने भी ये किया और ये इसलिए उन्होंने ओपन कर दिया हर चीज और इससे लोगों को।
1: शाह साहब एक बात सुनने में आ रही है, ये भी एक ब्रेकिंग न्यूज हो सकती है कि मियां मुनीर साहब जो हैं वो फोरमैन रहे टेक्सा ब्रांच के, तो वो सुना है कि वो भी अपनी जो है वो गाड़ी वापस करने जा रहे हैं।
2: जी बहुत सारे लोगों ने गाड़ियां वापस कर दी हैं और बहुत सारे लोग जो हैं वो सोच रहे हैं क्योंकि हालात ऐसे पैदा हो गए हैं कि गाड़ी के जो खर्चे हैं 30-35 हजार करोड़ का जो खर्चा है मंथली गाड़ी का वो कोई भी अफोर्ड नहीं कर सकता। जब आप इतनी मेहनत करें और अपनी अपनी तनख्वाह भी ना निकाल सकते हो तो कोई भी आदमी जो है जो सेंसेबल आदमी है वो इस चीज को नहीं देखेगा। और दूसरा ये चीज है कि आप देखें कि इलेक्ट्रिक गाड़ियां जो 5-5, 6-6, 7-7, 8-8 लाख की और मिलियन मिलियन करोड़ की गाड़ियां थी, अब उनकी रीसेल वैल्यू को नहीं रही क्योंकि यहाँ पे तो अब नई गाड़ियां जो है अब आपने आप देखे कि चाइना ने मैं इसी हफ्ते में गया हुआ था चाइनीज गाड़ियां देख रहे, उन्होंने स्पोर्ट मॉडल और इतनी इतनी खूबसूरत गाड़ियां निकाल दी है जो 3 लाख से शुरू हो रही है इलेक्ट्रॉनिक और 3 लाख से शुरू हो रही है और उनके अंदर हर किस्म की फैसिलिटीज है, हर एक चीज है। तो ये चीजें जो है ये ज्यादा से ज्यादा सस्ती गाड़ियां आ रही है, लाख तक करोड़ में आप गाड़ी आप छोटी से छोटी जो है इलेक्ट्रॉनिक गाड़ी आप ले सकते हैं। तो ये गाड़ियां जो है अब सड़कों पे आ गई है और लोग अगर लेते हैं गाड़ियां, मेरे अपने बच्चों ने रखी हुई है, तो ये गाड़ी जब पुरानी हो जाती है तो फिर बैटरी जो है जब उसकी गारंटी खत्म हो जाती है तो फिर सबसे महंगी जो चीज है वो 1 लाख से ऊपर की जो बैटरी है वो जो है वो प्रॉब्लम करती है बंदे को, क्योंकि जब आप कारोबारी नहीं करते, आपके पास इतना बड़ा कारोबार नहीं है, आपके पास थोड़ा सा 1 लाख करोड़ से ऊपर की रकम जो है वो बैंक आपको कभी भी नहीं देगा अगर आपके पास सरमाया है
1: तो। शायद भाई आपकी गवर्नमेंट मदद नहीं करती, सब्सिडी नहीं देती,
2: कोई मदद नहीं जी। गवर्नमेंट जो है वो वसूल करने के लिए बैठी हुई है, गवर्नमेंट जो है वो आपको चेक में देती है, गवर्नमेंट जो
1: तो
2: है
1: शाह साहब शहर में पार्किंग ही नहीं है, लोग घूमते रहते हैं, जब इतनी गाड़ियां आ गई हैं कोई पाबंदी नहीं है कि आपने इलेक्ट्रिक गाड़ी जो है वो कितनी बड़ी लेनी है कितनी छोटी लेनी है, शहर के अंदर स्पीड जो है वो 30-40 तक हो गई है, तो गाड़ी की बड़ी गाड़ी की कोई पाबंदी नहीं, हर गाड़ी का मीटर 220-250 तक चला जाता है, तो शाह साहब ये पाबंदियां क्यों नहीं लगती?
2: देखिए लग रही है सारा कुछ हो रहा है, अब पहले 1 करोड़ की होती थी इनकी कोई वोल्टेज इलेक्ट्रिक गाड़ी की, अब डेली अखबारों में आ रहा है कि 4.5 से जो है 5 तक चली गई है और दिन के मुख्तलिफ औकात में जो बिजली है वो महंगी हो जाती है फिर सस्ती। ये एक एक किस्म की इन्होंने लोगों को बिल्कुल पाकिस्तान की तरह इन्होंने भी ये कर लिया कि कमाई कराने करने का तरीका क्या है, पेट्रोल को महंगा कर दो, इलेक्ट्रिक को महंगा कर दो, कुछ चीजों में आप लोगों को छूट दे दो, फिर दूसरी जगह से आप पैसे पैसे जो है वो गवर्नमेंट अपने ले लेती है। तो ये जो मसाइल है गवर्नमेंट अपने अपने
1: टैक्स का निजाम है, फिर सहूलियात भी मिलती हैं, देख लेना सोशल की सहूलियात होगी, इसी तरह बूढ़ों की सहूलियात होगी, गाड़ियों की सहूलियात होगी, अस्पतालों की सहूलियात होगी, शाह साहब ये तो टैक्स से निजाम चलता है।
2: देखिए जी टैक्स का निजाम जो है वो बड़ा ही गंभीर और गलत टैक्स सिस्टम है यहाँ पे, जो अरबपति हैं जो करोड़पति हैं अगर वो फ्रॉड करना लगे तो उनको करोड़ों अरबों का फ्रॉड कर जाते हैं और उनको टैक्स वाले नहीं पकड़ सकते।
1: फिर जो सजा भी देता है इससे बच को नहीं सकते।
2: नहीं वो सजा जो है ज्यादातर उन लोगों को मिलती है जो थोड़े थोड़े पैसे की का हो जाता है, जो कोई मजदूरी कर रहा है अगर उसका।
1: तो ऑन द होल इसका हल बताएं, आपके पास 80-50 साल का तजुर्बा है तो हमारे पास 2 मिनट है, हल बताएं
2: टैक्सी का, टैक्स का या टैक्सी का
1: ٹیکسی کا، ٹیکس کا جو سارا نظام، اس کا حل بتائیں ہمیں کیا کرنا چاہیے؟
2: سب کا حل یہ ہے کہ اگر آپ ٹیکس پیئر ہیں تو آپ کو رائٹ حاصل ہے کہ آپ ہر سال اپنے کمیون کے اندر جائیں، آپ ان کو کہیں کہ جی میرا کوبرا جو ہے، اس کو کوبرا کہتے ہیں، آپ میرا جو ہے فائنل جتنا میں نے ٹیکس دیا ہے، خواہ آپ آبش کی وہ ہو خواہ آپ نارمل ٹیکس پیئر ہیں، تو آپ وہ اپنا ریکارڈ نکلوائیں اور اس کو جو ہے آپ جو ہے اس پہ دیکھ سکتے ہیں کہ آپ نے کتنا ٹیکس دیا ہے، یا آپ کے آبش کی وہ نے کتنا آپ کا ٹیکس دیا ہے، کیا وہ جائز ہے، کیا آپ کو اس سال جو ہے ٹیکس کس طرح دینا ہے، اس پہ آپ ٹیکس آفیسر سے بات کر سکتے ہیں. اور اگر آپ آبش کی وہ ہیں تو آپ یہ دیکھ سکتے ہیں کہ کیا جائز ٹیکس آپ نے پے کیا ہے یا کوئی ناجائز آپ سے لیا جا رہا ہے. کیونکہ یہاں پہ پچھلے 30-40 سال سے اوپر جو ٹیکس کا منسٹر ہے اس وقت، انہوں نے خود یہ بیانات دیے ہیں اور اسی طریقہ سے لبرل الائنس اور دوسروں نے کہ بڑا شور ڈالا ہے اس بات پہ کہ ٹیکس کے اندر بہت سارے ہولز ہیں اور بہت سارے لوگوں کو کے کاروبار جو ہیں وہ چھینے گئے ہیں، بعض لوگوں نے بہت زیادہ.
1: تو شاہ صاحب یہ جو ٹیکس کا نظام جو کرتے ہیں جسے ریویسا کہتے ہیں، تو یہ ایک مہینے کے کتنے چارجز لیتے ہیں؟
2: دیکھیں جی ریویزر بھی دو تین قسم کے ہیں. ایک ریویزر ہے جو میٹرک کرتا ہے یا فرسٹ ایئر اپنا جمنیزیم کرتا ہے اور اس کے بعد وہ ریویزر بن جاتا ہے کورس کر کے. ایک جو صحیح ریویزر ہے وہ ہوتا ہے اپنا اسٹیٹ ریویزر، اور اسٹیٹ ریویزر جو ہے وہ اتنے مہنگے ہوتے ہیں، وہ کرتے ہیں بڑی بڑی فرموں کے لیے کام، اور ہمارا عام آدمی جو ہے وہ اسٹیٹ ریویزر کے پاس جانے کو سوچتا ہی نہیں. ہم جتنے بھی ریویزروں کے پاس جاتے ہیں وہ اصل میں ریویزر نہیں ہوتے، وہ جھوٹ بول رہے ہوتے ہیں، وہ ہوتے ہیں بک فیئر کرنے والے، یعنی جیسے ہم اپنی زبان میں کہتے ہیں جی منشی، کہ ہمارے منشی نے یہ حساب کتاب لکھ دیا. وہ معذرت کے ساتھ وہ اصل میں منشی ہوتے ہیں، ان کے پاس اتنی بڑی کوالیفیکیشن نہیں ہے کہ وہ آ کر وہ یہ کر سکتے ہیں کام، کہ وہ ٹیکس کو لکھ سکتے ہیں کہ بھائی مجھے جو
1: شاہ صاحب ایک ہوتا ہے نا، کبھی کبھی اشتہار بھی ہماری نظروں سے گزرتا ہے کہ آپ کو ایک جو ریویزر کی ضرورت ہے، ہم 600 کرونے میں 500 کرونے میں آپ کا مہینے کا حساب کتاب کیا کریں گے.
2: یہ غلط چیزیں ہیں، اس سے انسان دھوکہ کھاتا ہے، وہ ایک قسم کے منشی ہوتے ہیں. اور معذرت کے ساتھ میں ان سے، کیونکہ یہ حقیقت ہے ڈینش قانون کے اندر، میں خود اس قانون کو جانتا ہوں، میں پڑھتا ہوں، جو اسٹیٹ ریویزر ہوتا ہے وہ اصل میں وہ بندہ ہوتا ہے کہ جو ٹیکس والوں کو لکھتا ہے کہ جو چیزیں میرے سامنے میرے کلائنٹ نے رکھی ہیں، جو پیپر اس نے مجھے ثبوت دیا ہے، اس کے مطابق جو کچھ میں لکھ رہا ہوں اور یہ میرے ہاتھ سے نکل کے گیا ہے، اس کا میں حلفن جو ہے وہ میں اس کو صحیح سمجھتا ہوں. لیکن جو چھوٹے ریویزر ہوتے ہیں وہ لکھ دیتے ہیں جی کہ یہ چیزیں جو تو مجھے اسے پرووائڈ کی تھی وہ میں نے لکھ دی، وہ اس کو اپنی ذمہ داری نہیں سمجھتا، وہ کہتا ہے کہ جو میرے کلائنٹ نے مجھے دیا وہ میں نے لکھ کے آگے کر دیا. لیکن جو پڑھا لکھا اسٹیٹ ریویزر ہے وہ کہے گا کہ نہیں، میں جو غلط پیپر ہے وہ میں کبھی بھی نہیں لکھوں گا، میں ان چیزوں کو لکھوں گا جن کے پاس تم مجھے ثبوت کے طور پہ دو گے، اور جو پیپر ہوگا مٹیریل ورک ہوگا.
1: شاہ صاحب اس سے ثابت ہوا کہ قانون کا احترام کرنا چاہیے، کوئی مشکلات نہیں آتی.
2: بالکل، آپ قانون کا احترام کریں، پھر قانون بھی جو ہے اگر اس کے اندر کوئی ایسی غلطی آ جاتی ہے تو وہ قانون جو ہے وہ ریورس ہو کر آپ کی امداد کو بھی کھڑا ہو جاتا ہے. اسی لیے ہم لوگوں کو یہ کہتے ہیں کہ دیکھو یہ جو قانون بنا رہے ہیں پارلیمنٹ میں، آپ اس کی طرف نہ جائیں بلکہ آپ اس کو دیکھیں جو آئین ہے، آئین کے خلاف اگر یہ قانون بنے ہوئے ہیں تو آپ اس کو کہیں بھی چیلنج کر سکتے ہیں. لیکن آپ کوشش یہ کریں کہ آپ ایسی وائلیشن نہ کریں کہ جیسے آپ قانون کی گرفت میں آ جائیں، اور اگر آپ خدا نخواستہ آ گئے ہیں اور یہ جھوٹا بلیم ہے تو پھر آپ کو اس کی
1: قانون کے مطابق سزا ملے گی. شاہ صاحب آپ کا بہت شکریہ، آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا، آپ نے معلومات دی. سامعین ناظرین، ہمارا کسی سے متفق ہونا ضروری ہے، لیکن آپ کوشش کریں کہ جس طرح وہ فرما رہے تھے قانون قاعدے کا احترام کریں تو مشکلات آپ کے سامنے نہیں آئیں گی. اگر قانون سے کہیں ایسی پیسی چھوٹی موٹی بات ہو جاتی ہے تو وہ ریورس بھی ہو جاتی ہیں، وہ آپ کو سابقہ بقایا جات بھی مل جاتے ہیں. تو لہذا سب سے بہتر یہ قانون کا احترام کریں.
3: یہ रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।